0: तिमीले यो गीत आफै लेखेको हो? अरू कसैलाई सुनाएको छैन?
1: छैन।
0: अनि सुनौ न त, यस्तो राम्रो गीत छ, सबैले मन पराइहाल्छ नि।
1: खै
0: मेरो लागि कसैले यतिको गीत लेख्ने भए त म यस्तो खुसी हुन्थे। किन मेरो लागि पनि एउटा गीत लेखिदिन्छौ र?